0: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं फैसल खान। वजीर आजम नरेंद्र मोदी ने कहा कि हुकूमत की मौजूदा पॉलिसी में सभी शहरियों की सहूलतों पर तवज्जो दी गई है। उन्होंने नई दिल्ली में विकसित भारत संकल्प सभा से खिताब किया। वजीर खारजा डॉक्टर एस जयशंकर ने भारत और अफ्रीका की इस जरूरत पर जोर दिया कि वो अपने नौजवानों को हुनरमंद और बाख्तियार शहरी बनाए। आरबीआई ने 4 साल की मुद्दत में पहली बार रेपो रेट में 0.25% का इजाफा करके इसे 5.5% कर दिया है। उसने माली साल 2027-28 के लिए मजमुई घरेलू पैदावार की शरह तरक्की 7.1% रहने की पेशगोई की है। भारत के महकमे मौसमियात ने नागालैंड, मणिपुर, मिजोरम और त्रिपुरा में आज मूसलाधार बारिश की पेशगोई की है। और आज भारत ने फिजी में COP31 से पहले की मीटिंग में आबोहवा से मुतालिक सख्त तर इकदाम और पेरिस मुहिदे पर तेज तर अमल दरामद के लिए कहा है। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी ने कहा कि अवाम का एतमाद और लाखों पार्टी कारकुनों को खुद का वक्फ कर देना उनकी ताकत का सबसे बड़ा वसीला है। नई दिल्ली में आज विकसित भारत संकल्प सभा से खिताब करते हुए जनाब मोदी ने कहा कि उन्होंने आज सुबह श्री विनायक मंदिर के दर्शन किए, मुल्क और इसके 140 करोड़ शहरियों के लिए दुआ की। वजीर आजम ने कहा कि उन्होंने खुद को ज्यादा ताकत देने की दुआ भी की ताकि वो लोगों के लिए खुद को और ज्यादा वक्फ करके दिन रात काम कर सकें। उन्होंने कहा कि अवाम का एतमाद 25 साल में कायम हुआ है और इस अरसे में जो तजर्बा हासिल हुआ है वो एक अजीम असासा है।
1: देश ने मुझे बहुत कुछ दिया है, इसलिए देश के लिए मेरा दायित्व भी सबसे अधिक है और मैं हृदय से ये मानता हूं कि देश के हर नागरिक का मुझ पर सबसे बड़ा हक है। ये 25 वर्ष का जनविश्वास बहुत बड़ी पूंजी है और ये पूंजी देश की है। मां भारती की हर संतान इस पूंजी की अधिकारी है।
0: वजीर आजम ने कहा कि एक वक्त में पॉलिसी के मफलूज रहने पर मरकूज बातचीत अब भारत की बढ़ती ताकत और मजाहमत पर मरकूज है। वजीर आजम नरेंद्र मोदी ने एक सरबराह हुकूमत की हैसियत से 25 साल मुकम्मल कर लिए हैं। उनकी मुद्दत कार दो हिस्सों पर मुश्तमिल है जिसमें 12.5 साल गुजरात के वजीर आला और 12.5 साल वजीर आजम की हैसियत से शामिल हैं। आज ही के दिन साल 2000 में जनाब मोदी ने पहली मरतबा गुजरात के वजीर आला के तौर पर हलफ लिया था। वो मई 2014 में वजीर आजम बने थे। नायब सदर जमहूरिया सीपी राधा कृष्णन, वजीर दिफा राजनाथ सिंह और लोकसभा स्पीकर ओम बिरला ने वजीर आजम नरेंद्र मोदी के अवामी जिंदगी के 25 साल मुकम्मल होने पर उन्हें मुबारकबाद दी है। वजीर दाखिला अमित शाह ने वजीर आजम नरेंद्र मोदी के अवामी खिदमत के 25 साल मुकम्मल होने की सताइश की है और इसे सुनहरी और तारीखी दिन करार दिया है। गुरुग्राम में आज विकसित भारत संकल्प सभा सेवा ज्योति यात्रा से खिताब करते हुए जनाब शाह ने कहा कि वजीर आजम नरेंद्र मोदी की क्यादत में दफा 370 की मनसूखी मानवाजियत का खात्मा और मुल्क के बुनियादी ढांचे को आला मेयार सतह तक पहुंचाने जैसी अहम हसूलियाबियां हासिल हुई हैं। जनाब शाह ने कहा कि मुहिम के हिस्से के तौर पर मशल जुलूस निकाले जा रहे हैं जिसके तहत नौजवान अफराद सेवा ज्योति यात्रा निकालेंगे और मुकर्रा मकामात पर मशल नस्ब करेंगे। जनाब शाह ने सभी से बड़ी तादाद में यात्रा में शिरकत की अपील की।
1: जब भी भारत का इतिहास लिखा जाएगा ये 25 साल स्वर्णिम अक्षरों से लिखे जाएंगे। ये 25 साल में गरीबी से मुक्ति, सुरक्षित भारत, धारा 370 हटाना, नक्सलवाद समाप्त करना, राम जन्मभूमि और काशी विश्वनाथ का मंदिर बनाना, देश में इंफ्रास्ट्रक्चर को ऊपरी सीमा तक ले जाना और 25 करोड़ गरीबों को गरीबी रेखा से ऊपर उठाना।
0: वजीर आजम नरेंद्र मोदी की अवामी खिदमत के 25 बरस मुकम्मल होने पर बीजेपी ने गुजरात के सभी जिलों में सेवा ज्योति यात्रा का इनेकाद किया है। जनाब मोदी के अवामी खिदमत के 25 सालों में पहले गुजरात के वजीर आला और बाद में मुल्क के वजीर आजम के ओहदे का अरसा शामिल है। پورے گجرات میں یاترا نکلنے کے مقامات پر نئی دلی سے وکست بھارت سنکلپ سبھا کا وزیراعظم کا خطاب لائیو نشر کیا گیا، جس کے بعد مقامی لیڈروں نے یاترا کے باضابطہ آغاز کے طور پر سیوا جیوتی جلائی۔ وزیراعظم نریندر مودی آج نئی دلی کے یشو بھومی میں 10ویں انڈیا موبائل کانگریس کا افتتاح کریں گے۔ یہ تقریب ٹیلی مواصلات، ڈیجیٹل کنیکٹیویٹی اور ٹیکنالوجی اختراع کے میدان میں خاطر خواہ پیش رفت کو نمایاں کرے گی، ساتھ ہی اشتراک، سرمایہ کاری اور معلومات کے تبادلے کا عالمی پلیٹ فارم فراہم کرے گی۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ وزیر خارجہ ڈاکٹر جے شنکر نے کہا کہ افریقہ کے ساتھ بھارت کی شراکت داری نہ صرف آج کے لیے کی جا رہی ہے بلکہ یہ آنے والی نسلوں کے لیے بھی ہے۔ راجدھانی اکرا میں گھانا کے فورن سروس کے ادارے میں ایک اجتماع سے خطاب کرتے ہوئے انہوں نے کہا کہ سفارت کو مسابقتی رجحان سے اس طرح نمٹنا چاہیے کہ یہ مفادات میں اختلافات کے باوجود ٹکراؤ کی شکل اختیار نہ کر کے تعاون کو فروغ دے۔ ڈاکٹر جے شنکر نے ملک میں معیشت، بنیادی ڈھانچے، ڈیجیٹل ٹیکنالوجی اور مینوفیکچرنگ کے شعبوں میں بھارت کی ترقی کو اجاگر کیا۔ انہوں نے اس ضرورت کو اجاگر کیا کہ بھارت اور افریقہ کے نوجوان ہنرمند اور بااختیار شہری بنے۔ بھارت نے پاکستان میں دہشت گردی کے بنیادی ڈھانچے کے خلاف بھارت کی کارروائیوں اور جموں کشمیر کے بارے میں اسلامی تعاون تنظیم او آئی سی کے تبصرے کو مسترد کر دیا ہے۔ اقوام متحدہ کی جنرل اسمبلی کی چھٹی کمیٹی میں لوک سبھا رکن بپلب کمار دیو نے کہا کہ او آئی سی مظلوم اور ظالم کے درمیان فرق کرنے میں ناکام رہی ہے۔ انہوں نے کہا کہ بھارت کو پاکستان سے پھیلنے والی سرحد پار دہشت گردی سے اپنے لوگوں کی حفاظت کرنے کا حق حاصل ہے۔ بھارتی ریزرو بینک آر بی آئی نے عالمی سطح پر غیر یقینی کے ماحول میں بڑھتے ہوئے افراط زر سے مطابقت کی خاطر ریپو ریٹ میں 0.25% کا اضافہ کر کے اسے 5.5% کر دیا ہے۔ اپنی دو ماہی پالیسی کا اعلان کرتے ہوئے آر بی آئی کے گورنر سنجے ملہوترا نے بتایا کہ مالی پالیسی سے متعلق کمیٹی این ایم پی سی نے اتفاق رائے سے پالیسی ریپو ریٹ میں 0.25% کے اضافے کا فیصلہ کیا ہے۔ دلی ٹریفک پولیس نے آج دوپہر 12 بجے سے سہپہر 3:30 بجے تک دلی کے چیف انتخابی افسر کے دفتر پر ہونے والے مظاہروں کے تناظر میں ٹریفک ایڈوائزری جاری کی ہے۔ دلی ٹریفک پولیس نے کہا ہے کہ کشمیری گیٹ اور اس کے اطراف کے علاقوں میں ٹریفک آمد و رفت متاثر رہ سکتی ہے۔ کانگریس لیڈر راہل گاندھی اور پرینکا گاندھی واڈرا پر کل احتجاج کے دوران نئی دلی کے آکاشوانی بھون میں زبردستی داخل ہونے پر دلی پولیس کی جانب سے ایف آئی آر درج کی گئی ہے۔ ذرائع کے مطابق پارلیمنٹ اسٹریٹ تھانے میں متعلقہ دفعات کے تحت ایف آئی آر درج کر لی گئی ہے اور جانچ کا آغاز کر دیا گیا ہے۔ اپوزیشن انڈیا اتحاد کے کئی اراکین پارلیمنٹ نے گزشتہ روز پارلیمنٹ کے مکر دوار سے بھارت کے انتخابی کمیشن کے صدر دفتر تک احتجاجی جلوس کی اپیل کی تھی۔ مرکزی جانچ بیورو سی بی آئی نے پنجاب کے وزیر اعلی کے او ایس جی راج ببر، گھومن اور ان کے ساتھیوں کے خلاف تبادلوں کے بدلے نقد رقم لینے، آئی اے ایس اور آئی پی ایس عہدوں کے افسران کی تقرریوں میں مداخلت کرنے اور الزامات کی جانچ میں بدعنوانی کرنے سے وابستہ معاملوں میں ایف آئی آر درج کی ہے۔ بھارت نے فیجی میں کوپ 31 سے پہلے کی میٹنگ میں آب و ہوا سے متعلق سخت ترکدام اور پیرس معاہدے پر تیز تر عمل درآمد کے لیے کہا ہے۔ ماحولیات کے مرکزی وزیر بھوپیندر یادو نے کہا کہ اس بات کی ضرورت ہے کہ مفاہمت میں دوری کو ختم کیا جائے، آب و ہوا سے متعلق موجودہ عزائم کو پورا کیا جائے اور عالمی درجہ حرارت کو 1.5 ڈگری سیلسیس سے زیادہ نہ بڑھنے دینے کے مقصد کی جانب پیش رفت میں تیزی لائی جائے۔ بھارتی محکمہ موسمیات نے ناگالینڈ، منی پور، میزورم اور تریپورہ میں آج دن میں شدید بارش کی پیشگوئی کی ہے۔ اس کے علاوہ بہار، ہریانہ، چنڈی گڑھ، دلی، ہماچل پردیش اور کرائیکل اتر پردیش میں بھی آج دن میں گرج چمک اور تیز ہواؤں کے ساتھ بارش کا امکان ہے۔ آخر میں خاص خبریں ایک بار پھر۔ وزیراعظم نریندر مودی نے کہا کہ حکومت کی موجودہ پالیسی میں سبھی شہریوں کی سہولتوں پر توجہ دی گئی ہے۔ انہوں نے نئی دلی میں وکست بھارت سنکلپ سبھا سے خطاب کیا۔